0: You're listening to Radio 4EB FM 98.1. The next program is in the Nepalese language.
1: Khusika palharu satna Dukha ka chanharu badna Kohi saathi khojdai hunucha त्यसो हो भने हामी छौ तपाईको माझमा मनोरञ्जन अनि सूचनाका साथमा परदेशमा रहेर पनि आफ्नो पन भेटिने यो हो कार्यक्रम नमस्ते ब्रिस्बेन
2: नेपाली भाषामा प्रसारण हुने कार्यक्रम नमस्ते ब्रिस्बेन सुन्नको लागि प्रतीक्षा गरेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा यस कार्यक्रमको तर्फबाट म विमल खरेल र संयोजक दाजु केशव शर्माको यहाँहरू समस्तमा हार्दिक नमस्कार छ विक्रम सम्वत अनुसार आज 7 भदौ आइतबार 2083 अगस्ट 23 2026 साउन शुक्ल एकादशी र नेपाल सम्वत अनुसार 1146 यो कार्यक्रम हरेक हप्ताको आइतबार ठीक 4 देखि 5 बजेसम्म नियमित प्रसारण हामी प्रत्यक्ष प्रसारण गर्ने कोसिस गर्नेछौँ अहिलेसम्म यहाँहरूले हामीलाई जुन सहयोग गर्दै आउनुभएको छ सुनेर सुझाव दिनुभएको छ प्रतीक्षा दिनुभएको छ प्रतिक्रिया दिनुभएको छ त्यसको लागि यहाँहरू सम्पूर्णप्रति आभार व्यक्त गर्दै यहाँहरू कोही ब्रिस्बेन वरपर हुनुहुन्छ भने हामीलाई अहिले तुरुन्त ट्युन गरेर यहाँहरूले 98.1 MHz प्रत्यक्ष सुन्न सक्नुहुनेछ यदि यहाँहरू बाहिर हुनुहुन्छ कतै अहिले हामीलाई सुन्न असमर्थ हुनुहुन्छ भने पनि यहाँहरूले आफ्नो पाएक पर्ने समयमा www.4eb.org.au मार्फत पनि पछि सुन्न सक्नुहुनेछ र कार्यक्रममा सदा चाहिँ आज पनि हामीले विविध सामग्रीहरू लिएर उपस्थित भइसकेका छौँ जस्तै अब यो संस्कार संस्कृतिका यो श्रृङ्खलाहरू चाहिँ नि हाम्रो यो सुरु भइसकेको हुनाले ती सम्बन्धी धेरै सामग्रीहरू ती सम्बन्धी हामीले चाहिँ आज प्रस्तुत गर्नेछौँ विशेष गरी जनै पूर्णिमा लगायत कुराहरू र त्यस बिचमा अन्य आप्रवासन अथवा वैदेशिक यात्राका कुराहरू पनि बिचबिचमा हामी गर्नेछौँ जस्तै खाद्यान्न सुरक्षा सम्बन्धी अहिले नेपालले चाहिँ अवलम्बन गर्दै गरेको लागेको नयाँ मापदण्डहरूका बारेमा पनि हामी थोरबहुत हामी कुरा गर्नेछौँ र त्योभन्दा पहिले यो गत हप्ता मात्रै श्रावण 31 गते हामीले नेपालका एकजना त्यस्ता सुप्रसिद्ध कवि भनौँ या गीतकार जनकवि दुर्गालाल श्रेष्ठ नेपाल भाषा र नेपाली भाषामा उत्तिकै सशक्त रूपमा कलम चलाउनुहुने अत्यन्त प्रसिद्ध कवि लेखक साहित्यकार दुर्गालाल श्रेष्ठलाई हामीले गुमाएका छौँ सबैभन्दा पहिले कार्यक्रमको सुरुवातमा हामी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ
3: हजुर आजको कार्यक्रमको दोस्रो चरणमा हामी उहाँको बारेमा केही कुराकानी गर्नेछौँ विमलजी र साथै उहाँका केही लोकप्रिय गीतहरू छन् त्यो गीत पनि हामी श्रोताहरूलाई सुनाउनेछौँ
2: धन्यवाद दाई अब कुरा गर्दै गर्दा हामी अब दसैँको सङ्घारमा पनि आइसकेका छौँ भदौको पनि आज 7 गते भइसकेको रहेछ अब बिस्तारै गरी यसै गरी अब चाहिँ अर्को हप्ता जनै पूर्णे पनि पर्न गएको छ रक्षाबन्धन लगायत संस्कृति दिवस क्वाँटीका कुराहरू ऋषि तर्पणीका कुराहरू अब यिनै विषयहरूमा हामी कुरा गर्नेछौँ आज चाहिँ नि धेरैजसो वास्तवमा यो जनै पूर्णे अब चाहिँ नि यही आगामी शुक्रबार भनौँ भदौ 12 गते अगस्ट 28 दिन पर्न गएको छ अब जनै पूर्णे भन्ने बित्तिकै हामी जुन हिन्दू धर्ममा आस्था राख्ने अथवा भनौँ समग्रमा नेपालीहरूको लागि यो अत्यन्त महत्त्वपूर्ण र सबैले वास्तवमा चाहिँ नि सामूहिक रूपमा चाहिँ नि जनै भन्ने बित्तिकै जनै नै लाउनेले मात्र नभएर सबैले उत्तिकै महत्त्वका साथ मनाउने यो चाहिँ नि चाड पर्न गएको छ। यो जनै पूर्णिमाको उपलक्ष्यमा रेडियो कार्यक्रमको तर्फबाट यहाँहरू सम्पूर्णलाई हार्दिक शुभकामना पनि म व्यक्त गर्न चाहन्छु। यसरी ठाउँ ठाउँमा यो प्रवासमा पनि भनौँ यही ब्रिस्बेन वरपरि पनि भनौँ ठाउँ ठाउँमा यो जनै लगाउनेहरूको लागि जनै लगाउने व्यवस्थाको प्रबन्धहरू पनि ठाउँ ठाउँमा मन्दिरहरूमा गरिएको छ। यदि तपाईँहरू नर्थ साइडको ब्रिस्बेनको नर्थपट्टि बसोबास गर्नुहुन्छ भनेदेखि हाम्रा एकजना समुदायका सदस्य नारायण पन्थीजी हुनुहुन्छ, उहाँले घरमै पनि एउटा मन्दिर पनि निर्माण गर्नुभएको छ। उहाँको घरमा एउटा सार्वजनिक रूपमा जनाई ग्रहणको व्यवस्था चाहिँ नि उहाँले गरिदिनु भएको छ। त्यसमा चाहिँ नि योग्य ब्राह्मणद्वारा चाहिँ नि जनाई र रक्षाबन्धन लगाइदिने प्रबन्ध पनि छ। यदि शुक्रबार यहाँहरूलाई चाहिँ नि समय मिल्छ भने बिहान त्यहाँ गएर पनि जनाई ग्रहण गर्न सक्नुहुनेछ। थोरै अब यो जनाई भन्ने बित्तिकै नि दाइ अब आजकल अब यो जनाई चाहिँ खालि बाहुनहरूले मात्रै लाउने बाहुनहरूको मात्रै पर्व हो भन्ने पनि पर्न सक्छ। कतिपय हामी धेरै अरू हाम्रा सामुदायिक सदस्यहरूले पनि सुनिरहनु भएको होला। वास्तवमा यो चाहिँ नि अब अहिलेको समयमा हामीले बुझ्नुपर्ने भनेको चाहिँ नि अब यो ब्राह्मणहरूको मात्र एक अधिकार नभएर यो सम्पूर्ण जसले पनि चाहिँ नि अब समयकाल अनुसार चाहिँ नि यसको अलिकति परिभाष्य नै यसको अब बेग्लै भइसकेको छ। एउटा वैदिक शास्त्रमा दखल राखिसकेको अथवा त्योतर्फ त्यो बाटोमा आफूलाई चाहिँ नि समाहित गरेको जो सुकैले पनि चाहिँ नि जनाई चाहिँ नि लगाउन सक्ने प्रावधान छ र जनाईको चाहिँ नि विशेष आफ्नै महत्त्व पनि छ। हुन त अब यो जनाई व्रतबन्ध जस्ता कुराहरूलाई चाहिँ नि आजकल अलिकति यसमा चाहिँ नि समय अनुकूल अलिकति विकृति नआएको भने त होइन, तर त्यसको चाहिँ नि विशेष महत्त्व छ। जुन जनाई छ, जनाईमा चाहिँ नि छवटा काँचा धागाहरू हुन्छन्, त्यसमा पनि ती तिनवटाका चाहिँ नि दुईवटा शिखा हुन्छ, तर एउटा शिखा तिनवटाको मतलब हुन्छ ब्रह्मा विष्णु र महेश्वर। अर्को तिनवटा शिखाले केलाई इङ्कित गर्छ भने त्यसले उपासना कर्म र ज्ञानलाई इङ्कित गरेको हुन्छ। र यसलाई चाहिँ नि हामीले बुझ्ने भाषामा भन्दाखेरि व्रतबन्ध गरिसकेपछि या उपनयन भनौँ या चुडाकर्म पनि भनिन्छ, गरिसकेपछि त्यो एउटा चाहिँ नि व्यक्ति चाहिँ नि वेद पठनको लागि या वेदका ऋचाहरू पाठ गर्नको लागि चाहिँ नि योग्य भएको भन्ने एउटा आजकलको भाषामा लाइसेन्स प्राप्त गरेको लाइसेन्स धारी जस्तो हुन्छ। र त्यसको एउटा विशेष एउटा भनौँ न त्यसको चाहिँ नि एउटा वैदिक पाटो अत्यन्त महत्त्वपूर्ण पाटो छ। त्यसमा आध्यात्मिकताका कुराहरू आउँछ, शुद्धिकरणको र एउटा अनुशासनको हिसाबले पनि आफूलाई चाहिँ नि हरेक चिजले एउटा भौतिक अनुशासन मात्र नभएर आन्तरिक शुद्धिकरण लगायत यावत सोचहरूका माध्यमबाट पनि आफूलाई चाहिँ नि त्यो एउटा निष्ठाभित्र चाहिँ नि मैले राखेर म एउटा सत्य प्राप्तिको चाहिँ नि बाटोमा अनवरत रूपमा निरन्तर म अगाडि बढ्ने छु भन्ने एक किसिमको चाहिँ नि प्रण हो। र यस्तो प्रणमा त वास्तवमा हामीलाई कुनै पनि जाति सम्प्रदाय यसले चाहिँ नि हामीलाई छुट्याउनु पर्छ जस्तो लाग्दैन, होइन, सबैजनाले चाहिँ नि यसमा चाहिँ नि जोडिन सक्नुहुन्छ जस्तो लाग्छ। अब यसमा जोडिएर आउने अलिकति पछि हामी जोडिएर कुरा गरौँला रक्षाबन्धनका कुराहरू र क्वाँटीको विशेष। अब यो क्वाँटी भनेपछि चाहिँ नि हाम्रो पहाडदेखि मधेससम्म चाहिँ नि हरेकका चुला चौकामा चाहिँ नि एउटा खाने प्रचलन पनि छ, यसको बारेमा नि थोरै कुरा गर्नेछौँ। अब त्योभन्दा पहिले चाहिँ नि सुरुमा एउटा चाहिँ नि मिठो
3: गीत सुनाउँछौँ हामी यहाँ। प्रसङ्ग स्वर्गीय राम थापाको छ। यही हप्ता गएको मङ्गलबार राम थापाको जन्म जयन्ती भएको थियो। 2015 साल भदौ 2 गते काठमाडौँको कमल पोखरीमा राम थापाको जन्म भएको थियो र उहाँ जम्मा 50 वर्ष बाँच्नुभयो र 50 वर्षमा नेपाली सङ्गीतलाई उहाँले उल्लेखनीय योगदान गरेर जानुभयो। उहाँ रेडियो नेपालमा सङ्गीत निर्देशकको रूपमा लामो समय काम पनि गर्नुभयो। अब राम थापा आफैमा सङ्गीतकार र गायक पनि हुनुहुन्थ्यो। उहाँले लोकगीतहरू धेरै गाउनुभएको छ। पछिल्लो समयको एउटा चर्चित गीत छ, कट्टर कट्टरमा तिम्रो झिल्के जय आयो मोटरमा। यो गीत निकै नै चर्चामा छ र अहिले सुनिन्छ नेपालमा बिहे हुँदाखेरि हर बिहेमा यो गीत बजाइन्छ, होइन। त्यो गीतका सर्जक राम थापा हुनुहुन्छ, यसरी उहाँलाई चिनौँ। उहाँका अरू गीतहरू पनि छन्, जस्तो ऋतुहरूमा तिमी उहाँको सङ्गीत सिर्जना हो, तिमी यसै लजायौ ठोक्न मादल ठोक, ले काली हे चोयाको डोको, हातमा घडी साइकलमा चढी नक्कली कान्छीको, त्यस्तै एउटा राष्ट्रिय गीत पनि पहाड झुक्नुपर्छ। र उहाँले यसरी नेपाली सङ्गीतलाई एउटा सङ्गीतकारको रूपमा गायकको रूपमा योगदान गर्नुभयो भने अर्को उहाँको योगदान चाहिँ एउटा शिक्षकको रूपमा सङ्गीत शिक्षकको रूपमा पनि रहेको छ. उहाँले नेपालमा गिटारको यो कर्ड्सको एउटा पुस्तक प्रकाशन गर्ने उहाँ पहिलो व्यक्तित्व हुनुहुन्थ्यो. उहाँ गिटारको एकदमै कुशल वादक पनि हुनुहुन्थ्यो. यसरी उहाँको एउटा बहुआयामिक योगदान छ नेपाली सङ्गीतलाई. त्यो योगदानलाई स्मरण गर्दै र उहाँलाई स्मरण गर्दै उहाँप्रति हामी हार्दिक श्रद्धा सुमन व्यक्त गर्न चाहन्छौँ. उहाँको जन्म जयन्तीको अवसरमा जम्मा 50 वर्षमै उहाँको निधन भए तापनि उहाँका सिर्जना नेपाली जनजिब्रोमा सधैँ सधैँ रहिरहनेछन्. यति भन्दै अब कार्यक्रमको सुरुवातमा एउटा साङ्गीतिक प्रस्तुति छ. कटर कटरमा तिम्रो झिल्के ज्वाइँ आयो मोटरमा, राम थापा साथमा तारा थापाको स्वर.

0: Hi, I'm Adrian Schrinner, Lord Mayor of Brisbane. The first roads under our record Operation Smooth resurfacing program are now complete, with plenty more on the way. It's the biggest resurfacing effort in the city's history, delivering nearly a million square metres of smoother roads across some of Brisbane's busiest routes. Operation Smooth builds on our Big Fill pothole blitz, which at its peak saw a pothole repaired every 2 minutes across the city. It's all part of our investment to improve our roads, tackle congestion and keep Brisbane moving.
1: Srotaharu karyakramma yaharla feri pani swagat gardachhau. Agi hamile kura gardai thiyau janai पूर्णिमाको र जनै पूर्णिमाको महत्व विशेषतासँग जोडिँदै आउने रक्षाबन्धन लगायत क्वाटी खाने दिनहरूका बारेमा पनि कुरा गर्दै थियौँ. रक्षाबन्धन भन्ने बित्तिकै हामीले ठ्याक्कै शब्दका भावहरू नबुझे पनि सानैदेखि सुन्दै आएको एनबद्धो बलि राजा दानवेन्द्रो महाबलस तेन त्वा प्रतिबदनामी रक्षेमा चलमा चल, अर्थात् जुन रक्षाले दानवरको महान राजा बलिलाई बाँधिएको थियो म तिमीलाई त्यही धागोले बाँच्दछु, यो रक्षाबन्धनले तिम्रो सदैव रक्षा गर्नेछ. वास्तवमा साह्रै ओजनपूर्ण चाहिँ यो वाक्यांश छ. यसमा अलिकति प्रतीकात्मक रूपले त्यो रक्षाबन्धन धागोले चाहिँ नि जुन महान राजा बलिलाई बाँधिएको थियो भन्ने प्रतीकात्मक रूपमा त्यसलाई प्रयोग गरेर चाहिँ नि यस्ता ममाथि अथवा तिमीमाथि आउन सक्ने सम्पूर्ण वर्षहरूको अनिष्टलाई त्यसलाई चाहिँ नि हामी दूर गर्न सक्छौँ या पर गर्न सक्छौँ, त्यसलाई बाँधेर राख्न सक्छौँ, त्यसबाट छुटकारा पाउन सक्छौँ भनेर चाहिँ नि एक आपसमा दिदीले भाइलाई या भाइले दिदीबहिनीलाई यसो गरेर अन्य नहुनेहरूले पनि जो कोहीलाई एउटा हितैषीको हिसाबले पनि चाहिँ नि एउटा सफलताको समृद्धिको र भनौँ न एउटा चाहिँ नि आरोग्यताको कामना गरेर चाहिँ नि रक्षा बन्धन बाँधिदिने जुन चलन थियो, अब आजकल चाहिँ अलिकति यो अर्को शब्दले अलिकति रक्षाबन्धनलाई विस्थापित गरेको जस्तो पनि लाग्छ दाइ. अहिले राखी भन्ने चलन बढी छ होइन, कता कता हामीले रक्षाबन्धनै भन्दा पनि अब अहिलेको केटाकेटीहरूले अहिलेको नयाँ पुस्ताहरू विशेष गरी जेनजी पुस्ताले चाहिँ नि रक्षाबन्धन भन्दा चाहिँ नि ठ्याक्कै नबुझ्ने हुन् कि भन्ने पनि अलिकति कता कता लाग्न थालिसकेछ. अनि वास्तवमा यसो हेर्दै जाँदा यो राखी भन्ने चाहिँ कता कता यो पनि अलिकति आयातित भारततिरैबाट
2: दुईवटा फरक, वास्तवमा रक्षाबन्धन र राखी चाहिँ दुईवटा फरक हुन् के अरे चाड भनौँ अथवा परम्परा हो होइन, तर संयोगले त्यो एकै दिन पर्दो रहेछ क्या हो होइन.
1: हजुर,
2: र हाम्रो सिमाना पारी राखी मनाउने चलन छ. दाई दिदी बहिनी दाजुभाइको बिचको सम्बन्धलाई अलिकति गाढा बनाउने एउटा पर्व हो भने हाम्रोतिर फरक छ फेरि होइन,
1: हाम्रोतिर फरक छ.
2: अब यो मिक्स भयो दुईतिरबाट होइन, र अहिले बढी चाहिँ अब रक्षाबन्धनलाई राखेको रूपमा मनाउन थालियो.
1: अहिले चाहिँ झिलिमिली होइन, धेर जस्तो चाहिँ नि अब प्लास्टिक अथवा कागजबाट चाहिँ नि बनेका त्यस्ता जडीजडाउ चिजहरू चाहिँ नि लगाइदिने, अनिखेरि चाहिँ नि अलिकति दान भेटीहरूको पनि अलिक ठुलै चाहिँ नि आदान प्रदान हुने अब त्यस किसिमले चाहिँ नि अब आजकल बढी चलन चल्तीमा आएको जस्तो देखिन्छ.
2: त्यो परम्परा हाम्रो भाइटिकासँग मिल्छ होइन,
1: मिल्छ.
2: राखी र भाइटिका चाहिँ उस्तै उस्तै पर्व हो, तर हामी चाहिँ अब थाहा छैन रक्षाबन्धनलाई राखी बनायौँ होइन.
1: हजुर, अनि हेर्दै जाँदाखेरि अब यो रक्षाबन्धन जनै पूर्णिमा चाहिँ नि नेवार सभ्यता नेवार संस्कृतिमा पनि चाहिँ नि अब यसको महत्त्व एकै दिन पर्दो रहेछ. अनिखेरि यो वास्तवमा यो क्वाटी चाहिँ के कारणले कसरी चाहिँ खान सुरु गरिरहेछ भन्ने गरिएछ भन्ने जुन ममा एउटा चेष्टा जान्न चाहिँ नि उत्सुकता चाहिँ नि पैदा भएर अनि मैले हेर्दै गएँ. क्वाटी भन्ने शब्द चाहिँ वास्तवमा नेवारी भाषामा क्वाती भन्दो रहेछ. क्वाको मर्थ क्वाको मतलब तातो र तीको मतलब झोल होइन, तातो झोल खाने. तातो झोल पनि चाहिँ नि जुन नौवटा बेग्ला बेग्लै गेडागुडीहरूको ती नौवटा पनि निश्चित गेडागुडीहरू नौ थरीका निश्चित गेडागुडीहरूलाई चाहिँ नि दुई तिन दिनसम्म भिजाएर त्यसबाट अङ्कुरित भइसकेपछि अङ्कुरण सहितको गेडागुडीलाई चाहिँ नि मसालेदार रूपमा त्यसलाई झोलिलो बनाएर खाने, जुन खाइसकेपछि निश्चय पनि अब यो असार साउनको जुन झरी छ होइन, अब यो खेतीपाती गरिसकेपछिको थिलथिल भएको शरीरबाट चाहिँ नि एक किसिमको चाहिँ नि त्यो चिसोपन अथवा चाहिँ नि विकार अब त्यसलाई निकाल्नको लागि चाहिँ नि खाने भन्ने हिसाबले रहेछ. नेवारी भाषामा नेपाल भाषामा चाहिँ नि गुपुनी नेवार समुदायले आजको दिनलाई ठ्याक्क जनै पूर्णिमाको दिनलाई गुला महिनाको पुनी अर्थात् गुपुनी भनेर मनाउने चलन रहेछ अनि यस अवसरमा चाहिँ विशेष गरेर काठमाडौँ उपत्यकाका शहर कारक्ष बहाल विहारमा वैद्य बेगु भनेर दीपंकर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति अरू चाहिँ प्रदर्शनका लागि राखिने रहेछ बन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाईलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरिदिने चलन त्यसरी सुरुवात भएको भन्ने पाएँ मैले जुन हिन्दू परम्परा अनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास रहिआएको छ अब यो जनै पूर्णिमाका दिनमा चाहिँ नि वास्तवमा चाहिँ नि धेरै ठाउँमा नेपाल अधिराज्यभरिका धेरै ठाउँमा चाहिँ नि विशेष विशेष ठुला ठुला मेलाहरू लाग्ने गर्छन् होइन दाई जस्तै काठमाडौँको पशुपतिनाथ भयो भक्तपुरको कुम्बेश्वर महादेव रसुवाको गोसाईकुण्ड जनकपुरको गङ्गासागर धनुषसागर सोलुखुम्बुको दुधकुण्ड खोटाङको हलैसी जुम्लाको दान साधु नगरकोट लगायत पर्वतीय शिखर महादेव स्थान र त्रिवेणी धामहरूमा चाहिँ नि ठुलो मेला लाग्ने गर्दछ अब यो क्वाती खाने भन्ने बित्तिकै अब हामीले वास्तवमा नेपालीहरू जहाँ गए पनि अब आफ्नो खानपिन आफ्नो खाना आफ्नो सबैलाई प्यारो लाग्दछ नि हामी यहाँ विदेशमा बस्नेहरूले पनि जनै पूर्णेको अवसरमा चाहिँ विशेष गरी गेडागुडी बुझाएर क्वाटी खाने चाहिँ नि चलन छ अब आजकल त प्याकेजमा चाहिँ नि क्वाटी चाहिँ नि पुरै पहिले नै मिक्स भएर चाहिँ नि प्याकेटमा किन्न पाइन्छ होइन अब हामी सानो छँदाखेरि चाहिँ अब हजुरबुवाहरूसँग असन इन्द्रचोकमा चाहिँ नि क्वाटी किन्न भनेर गएको अब क्वाटी सँगसँगै त्यतिखेरका मरमसलाहरू भनौँ न किन् हजुरबुवा सँगसँगै म पछि जान्थेँ अनि त्यो मलाई झल्झली याद आयो कि आठवटा नौवटा विभिन्न चाहिँ नि तपाईँको फलानु चिज आधी किलो बोडी एक किलो होइन यस्तै ऊ भनेर चाहिँ नि ल्याएर अनि घरमा ल्याएर त्यसलाई मिसाएर तिन दिन चार दिनसम्म चाहिँ नि भिजाएर त्यो भिजिसक दुई तिन दिन भिजिसकेपछि त्यसलाई चाहिँ नि एउटा टालोमा बाँधेर जबसम्म अङ्कुर आउँदैन होइन त्यबसम्म त्यसलाई झुन्याएर राखेर पछि पकाउने चलन थियो अब आजकल चाहिँ यो जनै पूर्णिमाको दिन विशेष गरी सहरी क्षेत्रहरूमा चाहिँ अब दाइले पनि गर्नुभयो कि गर्नुभएन यो ससुराली गएर जनै लगाउने चलन पनि धेरै चाहिँ नि चलन चल्तीमा होइन अनिखेरि वास्तवमा यो जनै लाउने जनै पूर्णिमा भनेर चाहिँ असाध्यै शुद्ध एउटा चाहिँ नि एउटा धार्मिक कोणबाट पनि अत्यन्त एउटा शुद्ध पर्व हो अब अहिले चाहिँ नि अलिकति चाहिँ नि मांसाहार पनि यसमा चाहिँ नि व्यापक अब चाहिँ नि जनै पूर्णिमा भन्ने बित्तिकै होइन मांसाहारको प्रयोग चाहिँ यो अनिवार्य हो कि भने जस्तो गरी चाहिँ नि धेरै प्रयोग हुन थालेको छ अब दाइले पनि यो कुरा धेरै गर्नुभएको होला अनि मैले वास्तवमा चाहिँ के रहेछ भनेर यसो आफैले सो अध्ययन गर्दा चाहिँ नि वास्तवमा चाहिँ नि यसको मुख्य भाव चाहिँ बिल्कुलै फरक रहेछ अब तपाईँ हामी जो प्रवासमा छौँ विदेशमा छौँ हामीले यहाँ कुरा गर्ने पनि यही हो हामीले यस्तै आफ्नै परम्परा संस्कार संस्कृतिका कुरा गर्छौँ सकेसम्म हामीले चाहिँ नि जानेर होइन नजानिकन अन्जानमा भन्दा लहै लहैमा भन्दा थोर बहुत अलिकति सोध्यन गरेर अथवा सिकेर जानेर यसलाई चाहिँ नियमित अभ्यास गर्न सकियो भने कमसेकम अलिकति चाहिँ नि पछिल्लो पुस्तालाई पनि चाहिँ नि बिग्रेर भत्किएर भन्दा पनि अलिकति सकुशल पुस्तान्तरण हुन्थ्यो हस्तान्तरण हुन्थ्यो भन्ने कुरा हो अब धेरै हाम्रा यस्ता चाहिँ नि संस्कार संस्कृतिका यस्ता परिपाटीहरू चाहिँ नि बिस्तार चाहिँ नि बिचमा कहाँ कहाँ भत्किँदै बिग्रिँदै जोडिँदै गाँसिँदै टुक्रिँदै होइन अब आजभन्दा 150-200 वर्ष अगाडि जुन हिसाबबाट त्यसको चाहिँ नि एउटा चलन चल्तीको सुरुवात भएको थियो आज असाध्यै भिन्न अर्कै कोणबाट चाहिँ नि हामी मनाउन थालेका छौँ त्यसलाई अर्कै कोणबाट पनि परिभाषित गर्न थालिसकिएको छ कमसेकम हो त्यो समय अनुसार अलिअलि थोर बहुत चाहिँ नि त्यसमा चाहिँ नि अलिकति फरक पन्त आइ नै हाल्छ तर सकभर जानेर बुझेर हामी सबैले यसलाई चाहिँ नि अङ्गीकार गरेर जस्ताको तस्तै परम्परालाई संरक्षण गर्नु सम्वर्धन गर्नु जस्ताको तस्तै मनाउनु हाम्रो चाहिँ नि एउटा रमाइलोको लागि मात्र नभएर दायित्व पनि हो यहाँहरूलाई पनि जनै पूर्णिमाको अथवा क्वाटी खानी दिनको अग्रिम शुभकामना आगामी शुक्रबार यहाँहरू कसैलाई सम्झना छैन भने अहिले नै गेडागुडीहरू किनेर चाहिँ नि भिजाउने तर्खरमा चाहिँ नि लागिहाल्नुहोस् आजकल त चाहिँ नि तपाईँहरूको वरपर नै जताततै नेपालीहरू दोकान छन् र क्वाटी प्याकेटमा चाहिँ नि पहिल्यै
2: रेडिमेड मिक्स
1: यहाँको सुविधाको लागि चाहिँ नि त्यो पनि छ र अब यस्तै खानेकुराहरूको प्याकेजिङ यी सन्दर्भमा चाहिँ नि विशेष गरेर चाहिँ नि यो मासुको बेच बिखनमा बच्छालाका र हामीसँग प्रत्यक्ष रूपमा चाहिँ नि स्वास्थ्यसँग जोडिएको स्वास्थ्य सरोकारका गुणस्तरका कुराहरूमा थोर बहुत अब अहिले नेपाल सरकारले एउटा चाहिँ नि नयाँ नियम आगामी केही महिनापछि लागू गर्दैछ त्यसबारेमा पनि हामी एकैछिनपछि हामी कुरा गर्ने नै छौँ
2: बिमलजी यो चाडपर्वको कुरा गर्दाखेरि होइन यो चाडपर्व भनेका सयौँ वर्षदेखि निरन्तर रूपमा आइरहेका हुन् होइन त्यो निश्चय पनि त्यसमा चाहिँ केही परिवर्तन भए होइन कतिपय राम्रा कुराहरू पनि आए कति नराम्रा कुराहरू पनि निरन्तर रूपमा अगाडि आए होइन र हामीले गर्नुपर्ने के हो भने ती नराम्रा पक्षहरूलाई सुधार गर्ने र राम्रा पक्षलाई आत्मसात गरेर यो परम्परालाई अगाडि बढाउने चाहिँ हाम्रो दायित्व हो सबैको दायित्व हो होइन त्यसमा चाहिँ सबैजनाले ध्यान दिन हामी अनुरोध गर्छौँ आआफ्नो ठाउँबाट जे जति गर्न सकिन्छ होइन त्यो परम्परालाई निर्वाह गर्ने क्रममा चाहिँ यदि कुनै कुरा कुरीति जस्तो छ र कुनै नराम्रो छ भने त्यसलाई परिमार्जन गरौँ अथवा त्यसलाई हटाउँ होइन र जो कुनै पनि परम्पराका कुनै पनि चाडपर्वका राम्रा पक्षहरू भन्छन् त्यसलाई आत्मसात गरौँ र त्यसलाई अगाडि बढाउँ
1: अझ अलि पहिला चाहिँ के थियो भनेर भन्दाखेरि हाम्रा यी संस्कार परम्पराहरूसँग सम्बन्धित त्यस्ता धेरै जानकारीमूलक त्यस्ता पुस्तकहरू भनौँ अथवा स्रोत सामग्रीहरूको पनि अलिकति अभाव थियो होला अब त सर्वत्र बजारमा चाहिँ नि किनेर पढ्न पाइन्छ र हाम्रा हात हातमा चाहिँ नि हामीसँग धेरै कुराहरू छन् अब मलाई पनि यो यही कार्यक्रममा आएर चाहिँ नि अलिअलि बोल्न थालिसकेपछि मलाई पनि जानी नजानी त्यसले अलिअलि हेर्न चाहिँ नि कता कता बानी पारेर चाहिँ नि आजकल चाहिँ अलिकति बुझेरै गर्नुपर्ने रहेछ अब बुझेर त्यसलाई अलिकति पढेर गर्दाखेरि कुरो अलिकति फरक रहेछ होइन अब हाम्रो चाहिँ धेर जस्तो सुनेर र अर्काको देखेर र सुनेर मात्र गर्नुपर्ने पनि जुन चाहिँ यो कुरा चाहिँ असाध्यै चाहिँ नि भनौँ न अस्वस्थकर हुनसक्छ यो लाभदायक नहुन पनि सक्छ र बुझेर जानेर कमसेकम अलिकति हेरेर चाहिँ गऱ्यो भने उपयुक्त
2: अर्को कुरा चाहिँ के छ भने हामीले ध्यानै दिनुपर्ने कुरा चाहिँ कुनै पनि परम्परा चाहिँ बिग्रदै बिग्रदै बिग्रिसकेपछि त्यसलाई सुधार्न सकिन्न
1: धेरै गाह्रो छ
2: होइन त्यस कारणले समयमै सचेत हुनु जरुरी छ यो कुरालाई यही रोकौँ हो एउटा फेरि अर्को गीत राख्ने समय भएको छ 2077 साल भदौ 2 गते नेपाली साहित्यका एकजना एकदम प्रतिष्ठित व्यक्तित्व माधव प्रसाद घिमिरेको 101 वर्षको उमेरमा निधन भएको थियो त्यो हिसाबले यो वर्ष यो हप्ता उहाँको यो वार्षिक पुण्यतिथि परेको थियो यो अवसरमा उहाँप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्न चाहन्छौँ माधव घिमिरेको नेपाली साहित्यमा नेपाली सङ्गीत गीतमा ठुलो योगदान छ उहाँका महाकाव्यहरू छन् खण्डकाव्यहरू छन् उहाँका गीति नाटकहरू छन् कविताहरू छन् थुप्रै सँगसँगै गीतहरू पनि छन् नेपाली चलचित्रमा चलचित्र बाहिर उहाँका थुप्रै गीतहरू छन् उहाँलाई सम्झँदै कार्यक्रममा प्रस्तुत छ प्रवीण बडुवाल र रचना रिमालको स्वरमा उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले यो बोलको मिठो गीत

0: This August, Multicultural Queensland Month 2026 brings people together across the state, celebrating culture, community, spirit, and many stories that make Queensland feel like home. All month long, everyone is invited to connect through food, music, art, sport, and local events that showcase Queensland. From regional towns to city streets, everyone is encouraged to come together, learn from one another, and celebrate the cultures that shape life in Queensland. Come together and be a part of the celebrations happening across Queensland at qrd.gov.au/Multicultural Month. Radio 4AB is proud to be one of the sponsors of Multicultural Queensland Month in partnership with Queensland Government.
1: हामी कार्यक्रमको लगभग मध्यभागतिर आइसकेका छौँ. अहिले 4:30 गइसकेको छ. फेरि पनि कार्यक्रम सुनेर रहनुभएका सम्पूर्ण श्रोताहरूलाई हामी कार्यक्रममा हार्दिक स्वागत अभिवादन गर्दैछौँ. अहिले हामी कुरा गर्दैथ्यौँ भनौँ न जनै पूर्णिमा पूर्णिमासँग सम्बन्धित रहेर क्वाँटी लगायत यस्तै हाम्रा पर्वहरूसँग जोडिने चाहिँ नि खानपानका महत्त्वको बारेमा थोर बहुत मैले कुरा गर्दै थिएँ दाईसँग. दाई, यो चाहिँ नि भनौँ न अब हाम्रा हरेक पर्वहरूसँग यो खानपान पनि जोडिएर आएको हुन्छ. विशेष होइन कुन पर्वमा के खाने, कहिले के खाने भनेर एउटा विशेष निश्चित खानेकुरा नै जोडिएर आएको हुन्छ, होइन दही चिउरा खिर भने जस्तै. अब आजकल चाहिँ नि हाम्रो चाहिँ नि नेपाली समाजलाई हेर्ने हो भने खानपिन मध्येको सबैभन्दा अग्रणी र सबैभन्दा चाहिँ नि शीर्ष स्थानमा चाहिँ नि मासु नै रहेको छ जस्तो लाग्छ मलाई, होइन. अब मासु चाहिँ नि सर्वत्र, मासु र मदिरा भनौँ न सर्वत्र चाहिँ नि सहजै पाइने चिजहरूमै पर्छ नेपालमा. र अहिलेसम्म वास्तवमा चाहिँ नि मासु जन्य त्यस्ता पदार्थहरूलाई चाहिँ एउटा निश्चित ठाउँमा भनौँ न अब यहाँको विदेशको हिसाबले चाहिँ नि एउटा निश्चित वधशालामा चाहिँ नि त्यसलाई चाहिँ नि मारिने, वध गरिने, अथवा चाहिँ नि वध गर्नुभन्दा पहिला त्यो जनावरको चाहिँ नि स्वास्थ्य परीक्षण गर्ने यस्ता कुराहरूमा चाहिँ नि अलिकति एउटा नियमन अथवा नियम नबनिसकेको अथवा बनेको भए पनि त्यसको चाहिँ नि उचित ढङ्गले त्यसको परिपालना नभएको अथवा नियमन नभएको जस्तो पनि देखिन्छ. कता कता यसो हेर्दा हाम्रो अब परम्परागत ढङ्गले पनि चाहिँ नि अब यो मासुको विशेष महत्त्व छ खानपानमा पनि, होइन. अब कतिपय उसमा चाहिँ नि मासु खानकै लागि भनेर एक वर्ष कुर्नुपर्ने, अब त्यो हामी आफैले देखेर आएको, होइन. अब दसैँ आउने भन्ने बित्तिकै मासुकै कुराहरू पहिला आउँछ. अब आजकल त यही जनै पूर्णिमामा पनि चाहिँ नि अब मासुको चाहिँ नि निकै ठुलो परिमाणमा खपत हुन्छ. अनि यसै सन्दर्भमा मैले यसो हेर्दै जाँदाखेरि चाहिँ नि नेपाल सरकारले चाहिँ नि यो 2055 सालमा एन बनिसकेको रहेछ नेपालमा चाहिँ नि यो वधशाला भनौँ न जी मतलब जन मासुजन्य चाहिँ नि जनावरहरू र मतलब पशु पक्षीहरूलाई चाहिँ एउटा निश्चित स्थानमा चाहिँ नि निश्चित मापदण्ड पुर्याएर मात्र वध गर्न पाइने भनेर ठाउँ ठाउँमा नेपाल सरकारकै लगानीमा करोडौँ लगानी भएर वधशालाहरू पनि बनेका रहेछन्. तर ती विशेष कारणवशले ती सञ्चालनमा आउन सकेनन्. अब अहिले हामी यसो जान्छौँ, हामी चाहिँ नि एक दुई वर्षमा नेपाल जाँदाखेरि एउटा सानो टहराको छेउमा पनि काटिरहेको देखिन्छ, बाटोमा पनि काटिरहेको देखिन्छ. अब गाउँ घरतिरको त कुरै भएन, होइन, जहाँ जुन अवस्थामा पनि त्यसको चाहिँ नि वध हुने गर्दछ. अब एउटा चाहिँ नि स्वास्थ्यको दृष्टिकोणले त्यसलाई नजिकबाट हेर्ने मानिसलाई अथवा त्यो किसिमको श्रृङ्खला कहिले नदेखेको विदेशीहरूलाई जाँदा त एउटा रमिता जस्तो पनि उनीहरूले त खिच्ने भिडियो नै बनाउने पनि गर्छन्. तर हाम्रो चाहिँ अलिकति मान्यता फरक छ खानपिनको सवालमा. हामीलाई चाहिँ नि तुरुन्त काटेको चाहिँ नि फ्रेस राम्रो हुन्छ भन्ने, होइन. अनिखेरि चाहिँ नि अझ छालासहितको चाहिँ नि अब हाम्रो विभिन्न जोडिएका छन् नि त त्यसमा खानी नखाने चिजहरूमा पनि. कतिपय विकसित मुलुकहरूमा यो खानै नहुने भनेर चाहिँ नि त्यसलाई चाहिँ नि
2: अर्गन्सहरू, खास अर्गन्सहरूमा चाहिँ बढी टक्सिक कुराहरू चाहिँ बढी कन्सन्ट्रेट हुन्छ, होइन.
1: अब त्यस्ता चिजहरूको चाहिँ अझ बढी विशेष चाहिँ नि माग छ, त्यस्ता कुराहरूको बढी खपत हुन्छ. अनि यही अब यो हाम्रो त परम्परासँगै हाम्रो एउटा रीतिरिवाजै भइसकेको छ, एउटा सामाजिक आचरण जस्तै बनिसकेको छ यो मासु खाने भन्ने कुरा. अनिखेरि मैले यो अहिले नियममा चाहिँ नि 55 सालमा बनिसकेको एनलाई चाहिँ नि अब अहिले यसलाई चाहिँ नि एउटा सक्रिय रूपमा सक्रियता दिनको लागि अगाडि यो एउटा विधेयकको रूपमा चाहिँ नि आउन लागेको रहेछ. र असोज यही आउने असोजदेखि चाहिँ नि सर्वोच्च अदालतको परामर्देशपछि पशु वधशाला र मासु जाँच ऐन 55 चाहिँ नि 3 चरणमा देशभरि लागु गर्ने घोषणा गरेको छ. पहिलो चरणमा 1 मङ्सिरदेखि काठमाडौँ उपत्यका, काठमाडौँ, ललितपुर र भक्तपुरका सबै स्थानीय तहमा लागु हुनेछ. र त्यसपछि भनेको चाहिँ नि नेपाल अधिरी राज्यभरका महानगरपालिका र अन्य नगरपालिकाहरूमा लागू हुने छ भने तेस्रो तहमा चाहिँ नि गाउँपालिका स्तरमा चाहिँ नि आगामी वर्षको साउन एक गतेबाट गाउँपालिका स्तरमा लागू हुनेछ भनेर भनेको छ। यिनले चाहिँ नि इजाजत पत्र, बधपूर्व र बधपश्चात स्वास्थ्य परीक्षण, स्वच्छता प्रमाणन र दूषित मासु बिक्रीमा रोकसहित जरिवाना तथा कैदको व्यवस्था गरेको छ। अब यो जरिवाना कैद यो चाहिँ नि अथवा जुन एउटा चाहिँ नि पशुको हुन्छ नि अस्वस्थ पशु चाहिँ नि वध गरेर बेचिएको खण्डमा त्यसलाई लाग तोकिएको निश्चित एउटा जरिवानाको दस्तुर हुनसक्ने सम्भावित चाहिँ नि कैदका कुराहरू त योभन्दा धेरै पहिला 30 वर्ष अगाडिकाहरूका एनमा पनि थियो, तर अहिले चाहिँ यसमा चाहिँ नि यसलाई व्यापक यसलाई चाहिँ नि सुधार गरिएर जरिवाना र जरिवानालाई पनि 10 गुणा बढाइएको छ भने कैदको सीमालाई पनि 10 गुणा चाहिँ नि बढाइएको छ। र यसले वास्तवमा चाहिँ नि अब यो एनमा त आउला तर यसले चाहिँ नि कसरी काम गर्ला भन्ने कुरामा म चाहिँ अलिकति सशङ्कितै छु क्या दाइ। अब यो सानो स्तरमा सानो एउटा खुद्रा व्यापारीले होइन शनिबार आइतबार एउटा दुईवटा खसी काटेर अथवा दुई चारवटा कुखुरा काटेर बेचिने उसमा चाहिँ नि अब निश्चित यो बधशालाका कुरा छ होइन। अब बधशाला चाहिँ नि एउटा निश्चित स्थानमा चाहिँ नि निश्चित क्षेत्रमा बधशाला हुनुपर्ने होला। अब त्यो हिसाबले हेर्दा त हाम्रो यहीँको जस्तै एउटा निश्चित क्षेत्रमा भयो नि एउटा स्लटर सेन्टर हुन्छ त्यहाँबाट चाहिँ नि होइन मात्र निर्यात हुने अथवा त्यो रिटेलरहरूले पनि चाहिँ नि बधशाला अथवा मुख्य थोक विक्रेताबाट मात्र लिएर आएर बेच्न पाउने भन्ने चाहिँ नि सायद त्यो हुन खोजिरहेको जस्तो लाग्यो मलाई। अब दाइलाई अलिकति खोकिला आइदिइरहेको छ यहाँ, तपाईँ आराम गर्दै गर्नुहोस् म बोल्दै गर्छु होइन। श्रोताहरू म बोलिरहेको छु, उहाँ दाइलाई चाहिँ केही विगत केही हप्तादेखि उहाँलाई अलिकति चाहिँ नि श्वास प्रश्वासमा चाहिँ नि अलिकति उहाँलाई चाहिँ नि समस्या चाहिँ नि नियमित रूपमा खोकी लागिरहने गरेकोले चाहिँ नि उहाँ स्टुडियोबाट अहिले यसो बाहिर निक्लिनु भएको छ, चाँडैभित्र आउनुहुनेछ भने म अपेक्षा गर्दैछु। र हाम्रो एउटा मान्यता पनि के छ भनेर भन्दाखेरि यसरी बधशालामा काटेर त्यसरी एउटा केन्द्रबाट वितरण हुने मासुमा एउटा चाहिँ नि मासु प्रेमी अथवा चाहिँ नि मांसाहार मान्छेको दृष्टिकोण अथवा मानसिकता या मनोविज्ञानमा त्यसले चाहिँ नि असर कसरी पार्छ होला भन्ने चाहिँ नि मलाई चाहिँ मनमा खेल्यो। अब हाम्रो मानसिकता कस्तो छ भनेर भन्दाखेरि हामीलाई चाहिँ आफ्नै आँखा अगाडि चाहिँ नि बध भएको देखेर भनौँ न ताजा ताजा त्यो हिसाबको चाहिँ नि हाम्रो मानसिकता बसिसकेको छ। अनिखेरि चाहिँ नि बधशालाबाट चाहिँ नि जुन वितरण हुने मासु छ त्यो त अब चाहिँ नि निश्चित समय अवधिभित्रमा त्यो खपत भएन भने त्यसलाई चाहिँ नि एउटा फ्रिजरमा फ्रोजन गरेर प्याकेजिङ गरेर पनि बेच्नुपर्ने हुन्छ र यस्ता मासु लगायत यस्ता चिजहरूमा चाहिँ नि अहिलेसम्म फ्रोजन चिज चाहिँ नि यो खानको लागि उपयुक्त र उत्तिकै टेस्ट दिन्छ दिँदैन भन्ने कुरामा हाम्रो समाज हाम्रो मानसिकता अलिकति सशङ्कित चाहिँ छ है। यहीँ बस्ने हामी धेरै विदेशमा धेरै वर्ष बसिसकेका सिकिसकेकाहरूलाई पनि अझ पनि हामी ढुक्क छैनौँ, यहाँ पनि हामी त्यही छाला भएको चाहिँ भए छाला भएको दिनुहोस् न भनेर भन्ने चलन छ अहिले पनि। मासु भन्ने बित्तिकै खसी भन्ने बित्तिकै हाम्रो चाहिँ छाला खोज्ने परिपाटी अहिले पनि छ। र यो त भयो मासुको कुरा, अर्को कुरा खाद्यान्नको कुरामा पनि के छ भने मलाई चाहिँ आफू सानो छँदाको पनि हल्का याद आयो, म त एउटा खुद्रा खाद्यान्न व्यापारी नै जस्तो हो। अब स्कुलको समयभरि नै चाहिँ नि म त यस्तै गरी चाहिँ नि पसलमा बसेर चाहिँ नि गहुँ भनौँ न आटा चामल यसरी चाहिँ नि दाल दलन यसरी बेच्दै आएको। अनिखेरि अब हाम्रो त एक पाउ पनि बेच्ने तेल कोही लिन आउँदाखेरि 50 ग्राम तेल माग्ने हुन्छन्, कोही 2 लिटर तेल किन्ने हुन्छन्, चामल पनि कोही बोरै किन्ने हुन्छन्, कसैले आफ्नो परिवार आफ्नो सदस्य सङ्ख्या आफ्नो आर्थिक हैसियत अनुसार चाहिँ नि 1 किलो आधा किलो किन्ने पनि हुन्छन्। हाम्रो चाहिँ त्यही अनुसारले चाहिँ नि एक पाउ पनि दिनुपर्ने हुन्छ चाहिँ नि माग बमोजिमको। अब ती चिजहरूलाई पनि नियमन गरेर खाद्यान्नको गुणस्तरलाई कायम गर्नको लागि चाहिँ नि भनेर पहिले प्याकेजिङ गरिएको र प्याकेजिङ मात्र नभएर त्यसमा उत्पादक कम्पनीको नामसहित उत्पादक मिति र त्यसको एक्सपायरी डेट अनिवार्य उल्लेख भएपछि मात्र बजारमा बेच्नु पाइने आउनु पाइने, त्यति नभएको कुनै पनि खाद्यान्नहरू चाहिँ नि बेच्न नपाइने भन्ने चाहिँ यो नियम पनि अब चाँडै आउँदैछ नेपालमा। अब हामीले झट्ट यहाँ बसेर हेर्दा सुन्दा चाहिँ ए असाध्यै राम्रो रहेछ, होस् भन्ने पनि हामी अब कामना गर्छौँ. तर यसलाई अब कार्यान्वयनको पाटो भनेको चाहिँ नि त्यति सहज छ जस्तो लाग्दैन. अब त्यो चुनौती त छँदैछ, चुनौती छ भनेर यस्ता संवेदनशील विषयहरूमा अगाडि नबढ्ने कुरा पनि हुँदैन. र यस्ता चिजहरूमा चाहिँ नि सरकारलाई चाहिँ नि एउटा सफल हुनको लागि भनेको सम्पूर्ण हामी जनताहरूले पनि जनताहरूको सोचमा पनि अलिकति चाहिँ नि बदली आयो भने मात्र यस्ता कुराहरूले चाहिँ नि भनौँ न परिवर्तन पाउनेछ, राम्रो बन्दै जानेछ भन्ने चाहिँ नि मेरो एउटा व्यक्तिगत आश पनि हो. खैर यी चिजहरूले चाहिँ नि थोर बहुत भए पनि राम्रै चाहिँ हुँदै रहेछ भन्ने एउटा आशा चाहिँ जगाएको छ. भाइ फेरि पनि अब प्रयास गर्दै हुनुहुन्थ्यो बोल्नको लागि, तथापि पनि थोरै उहाँलाई चाहिँ नि मैले रोकेँ एकछिन, अझ थोरै आराम गर्नुहोस् भनेर. अब यही बिचमा अब चाहिँ नि कति गफै मात्र गर्ने, बिचमा अब हामीसँग धेरै समय पनि छैन, अब केवल 15-17 मिनट मात्र कार्यक्रमको अवधि बाँकी छ. यस बिचमा हामीसँग अरू धेरै सन्दर्भहरू पनि भएको हुनाले यो बिचमा एउटा मिठो गीत यहाँहरूलाई चाहिँ नि राख्न चाहन्छु. कुन गीत सुनाउँ श्रोताहरूलाई?
2: यो गीत चाहिँ हामी अघि दुर्गालाल श्रेष्ठको कुरा गऱ्यौँ, उहाँको एउटा अमर रचना छ, आनी छोइङ डोल्माको स्वरमा, न्यू बज्राचार्यको सङ्गीतमा, फुलको आँखामा फुलै संसार.

फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार यो गीत सुन्दा यसका शब्दहरू वाक्यांश जति सरल लाग्छन् यो दुईटा वाक्यांशभित्र यति गहिरो एउटा भाव लुकेको छ यो जस्तो दृष्टि उस्तै सृष्टि हाम्रै दृष्टिले नै सृष्टि निर्माण गर्ने हो भन्ने चाहिँ नि यसले एउटा व्यापक एउटा ठुलो एउटा चाहिँ नि क्रान्तिलाई उद्घोष गरेको जस्तो लाग्छ यो दुईवटा पङ्क्तिहरूले नै त्यस्ता जीवन सङ्घर्ष र साहित्य भाषा तथा सङ्गीतका विरासत जनकवि दुर्गालाल श्रेष्ठको 93 वर्षको उमेरमा गए हप्ता मात्रै उहाँको चाहिँ नि देहान्त भयो 8 दशकभन्दा लामो उनको ऐतिहासिक साहित्यिक यात्रामा भौतिक रूपमा त्यसपछि पूर्ण विराम त लागेको नै छ दुर्गालाल श्रेष्ठको जन्म 1937 नेपाल सम्बत 1057 विक्रम सम्बत 1994 भित्री काठमाडौँको नुवाक टोलमा एक निम्न मध्यमवर्गीय नेवार परिवारमा भएको थियो उहाँ आमा आशामाती र बाबु गणेशलाल श्रेष्ठका सुपुत्र हुनुहुन्थ्यो उहाँको बाल्यकाल चरम गरिबी र आर्थिक अभावमा बितेको थियो उहाँका बुबा निकै गरिब हुनुभएकोले श्रेष्ठले बाल्यकालदेखि नै पारिवारिक सङ्घर्ष र जीविकोपार्जनका ठुला चुनौतीहरूको सामना गर्नु परेको थियो तर त्यो गरिबी उहाँको रचनात्मकताका लागि कहिल्यै बाधक बनेन उहाँको साहित्यिक यात्राको सुरुवात निकै रोचक ढङ्गले भयो उहाँ 11 वर्षको हुँदाखेरि नै छिमेकमा नाटकको रिहर्सल गरिरहेको समयमा उहाँको आँखामा चोट लागेको थियो त्यसपछि उहाँले आफ्ना साथीहरूसँग मिलेर आफैले नेपाल भाषामा नाटक लेख्ने निर्देशन गर्ने र आफैले अभिनय समेत गर्ने अठोट गर्नुभयो तत्कालीन काठमाडौँका टोल टोलमा सडक नाटक प्रदर्शन गर्ने चलन थियो र सोही बाल्यकालको नाटक लेखनबाट सुरु भएको उहाँको साहित्यिक सक्रियता जीवनको अन्तिम क्षणसम्म अर्थात् 8 दशकभन्दा बढी समयसम्म अविराम चलिरह्यो उहाँले आफ्नो माध्यमिक शिक्षा काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयबाट पुरा गर्नुभएको थियो दुर्गालाल श्रेष्ठले सन् 1950-70 को दशकसम्म काठमाडौँको कन्या मन्दिर उच्च माध्यमिक विद्यालयमा शिक्षकका रूपमा काम गर्नुभयो विद्यालयमा अध्यापन गराउने क्रममा उहाँले बालबालिकालाई आफ्नो मातृभाषामा आफ्ना भावनाहरू व्यक्त गर्न प्रेरित गर्न थुप्रै बालगीतहरू र कविताहरू सिर्जना गर्नुभयो उहाँले बालबालिकाको बाल सुलभ मन काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयबाट पुरा गर्नुभएको थियो दुर्गालाल श्रेष्ठले सन् 1950-70 को दशकसम्म काठमाडौँको कन्या मन्दिर उच्च माध्यमिक विद्यालयमा शिक्षकका रूपमा काम गर्नुभयो विद्यालयमा अध्यापन गराउने क्रममा उहाँले बालबालिकालाई आफ्नो

बालगीतहरू कक्षा कोठाबाट बाहिर निस्केर छिट्टै नै सम्पूर्ण उपत्यकामा लोकप्रिय, काठमाडौँ उपत्यकामा लोकप्रिय बने। उहाँको पहिलो बाल कविता सङ्ग्रह चिनियामा किसिचा, जस्तो नेवारी भाषामा यसको अर्थ हुन्छ चिनीको हात्ती, नेपाल भाषामा प्रकाशित सर्वाधिक बिक्ने र धेरै पटक पुनर्मुद्रण भएको ऐतिहासिक पुस्तक पनि मानिन्छ। यसै सङ्ग्रहमा समावेश भएको उहाँको प्रसिद्ध कविता कमला र रोटीलाई सन् 2018 दि एसिया फाउन्डेसन सृजनालयको संयुक्त पहलमा विनिता बुद्धाचार्यको उत्कृष्ट चित्रकथासहित एन्ट एन्ड ब्रेडको रूपमा अङ्ग्रेजी र अन्य भाषामा समेत प्रकाशित गरी पुनर्जीवन दिइएको छ। दुर्गालाल श्रेष्ठ आफूलाई साहित्यकार मात्र नभनेर भाषिक आन्दोलनको सिपाही मान्न बढी गर्व गर्नुहुन्थ्यो। मातृभाषा नेपाल भाषा र नेवारी सांस्कृतिक अधिकारका लागि उहाँ सधैँ अग्रपङ्क्तिमा रहेर लडिरहनुभयो। सन् 1965 विक्रम सम्बत 2022 तत्कालीन राज्य नियन्त्रित रेडियो नेपालले नेपाल भाषामा हुँदै आएको समाचार सेवा बन्द गरेपछि पञ्चायती सरकारको एक भाषा नीति विरुद्ध काठमाडौँ उपत्यकामा ऐतिहासिक आन्दोलन सुरु भयो, जसलाई 22 सालको आन्दोलन पनि भनिन्छ। सो क्रममा साहित्यिक चेतना फैलाउन काठमाडौँका विभिन्न चोक र टोलहरूमा साप्ताहिक र वार्षिक साहित्यिक गोष्ठीहरू आयोजना गरिएका थिए। यी आन्दोलनहरूमा सक्रिय सहभागी भएकै कारण सरकारको दमनबाट बस्न श्रेष्ठ, हितकरवीर सिंह कंसाकार लगायतका अभियन्ताहरू केही समय भूमिगत समेत हुनु परेको थियो। अब थोरै एकछिन चर्चा गरौँ दुर्गालाल श्रेष्ठको साङ्गीतिक सहकार्य र फुलको आँखामाको यो जुन दार्शनिक रचना। दुर्गालाल श्रेष्ठका कविताहरूमा एक अनौठो गीतमग्नता हुन्थ्यो, जसले गर्दा निबन्धकार रमेश काजी स्थापितका अनुसार उहाँका कविता सहजै धुनमा बाँधिन सक्थे। श्रेष्ठको गीत लेख्ने शैली निकै अनौठो र आत्मिक थियो। उहाँ पहिले सङ्गीतकारको धुन र गिटारको आवाज सुन्नुहुन्थ्यो र त्यसबाट सिर्जित संवेदनशीलता र भावनाका आधारमा तत्काल मौखिक रूपमा शब्दहरू बोल्नुहुन्थ्यो, जसलाई सङ्गीतकारले डायरीमा टिप्ने गर्दथे। उहाँले नेपाली सङ्गीत क्षेत्रकै सबैभन्दा कालजयी र सदाबहार उत्कृष्ट गीत फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार जुन भर्खर हामीले सुन्यौँ हो, यो देशमा राजनीतिक द्वन्द्व र चरम हिंसा भइरहेको त्रासपूर्ण वातावरणमा एक दिन सङ्गीतकार न्यू बज्रचार्य र बौद्ध आनी तथा प्रख्यात गायिका आनी छुइङ डोलमा गिटार बोकेर श्रेष्ठको कोठामा पुगेका थिए। आनीको आध्यात्मिक भिक्षुणी पहिरन र न्यूको जादुई थुन सुनेपछि मात्र 5 देखि 7 मिनटको छोटो अवधिमा उहाँले यो असाधारण दार्शनिक गीत रचना गर्नुभएको थियो। यो गीत उहाँको एकल रचना रहेको प्रसिद्ध एल्बम मोमेन्ट्स अफ ब्लिसमा समावेश छ। यसका साथै उहाँले अभिनेता हरिवंश आचार्यको चर्चित चलचित्र 15 गतेका लागि कालजयी राष्ट्रिय गीत सय थरी बाजा एउटै ताल सय थरी घोडा एउटै चाल लेख्नुभएको थियो। हरिवंश आचार्यसँग उहाँको 40 वर्ष लामो भावनात्मक सम्बन्ध थियो। उहाँहरूले काठमाडौँको बागबजारमा मोडल अस्पताल स्थापना गर्न समेत मिलेर महत्त्वपूर्ण सहकार्य गर्नुभएको थियो। त्यस्तै उहाँले नेपाली लोक संस्कृतिको इतिहास बोकेको अत्यन्तै प्रसिद्ध परम्परागत नेवारी गीत राजमतीको मूल मर्म र गायकीलाई जोगाउन सन् 1963 वरिष्ठ गायक प्रेमध्वज प्रधानसँग मिलेर यसको शब्द र आधुनिक सङ्गीतको संयोजनमा समेत महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो। साहित्यिक क्षमताका साथै दुर्गालाल श्रेष्ठको हस्तलेखन अत्यन्तै सफा, बुटेदार र मनमोहक थियो। उहाँ बुढेसकालमा स्वास्थ्य समस्याका कारण हात काप्ने भए तापनि आफ्ना सिर्जनाहरू आफ्नै सुन्दर हस्तलेखनमा नै पुस्तकमा छाप्न रुचाउनुहुन्थ्यो। उहाँको हस्तलिखित कविताहरूको विशेष पुस्तक हस्ताक्षरको डिजिटल स्क्यानिङको सहयोगमा प्रकाशित भएको थियो। उहाँको यो ऐतिहासिक हस्तलेखन कलालाई डिजिटल प्रविधिमा सधैँका लागि अमर बनाउन सन् 2024 लन्डनमा बस्ने इन्जिनियर तथा लेखक ओजे सिंहको व्यक्तिगत पहल र आर्थिक लगानीमा क्यालिग्राफी विज्ञ आनन्द कुमार महर्जनले दुर्गालाल फन्डको निर्माण र विकास गरे। यो फन्डको माध्यमबाट उहाँको हस्तलिखित अक्षरहरूलाई कम्प्युटर र डिजिटल माध्यममा सधैँका लागि प्रयोग गर्न सकिने बनाइएको छ र उहाँको पुस्तक कवा यसै फन्टमा पहिलो फन्ट टाइप सेट गरी प्रकाशन गरिएको थियो। नेपाल भाषा र नेपाली साहित्यमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै

उहाँलाई विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मानहरू प्रदान प्रदान गरिएको थियो। जनकवि नेपाल भाषा परिषदद्वारा 2060 प्रदान गरिएको थियो भने जगदम्बा श्री मदन पुरस्कार गुठीद्वारा सन् 2010 यसै गरी श्रेष्ठ सिरपा नेपाल भाषा साहित्यको एकमात्र सर्वोच्च पुरस्कार त्यो पनि उहाँले पाउनुभएको थियो। नेपाल प्रज्ञा प्रतिष्ठानको मानार्थ सदस्यता र जेएए उत्कृष्ट नाटककार स्वर्ण पदक र हरिहर शास्त्री सावित्री देवी साहित्य पुरस्कार 2006 पाउनुभएको थियो। उहाँ साहित्यमा खो बिलु उपनामले पनि प्रसिद्ध हुनुहुन्थ्यो। जीवनको उत्तरार्धमा बुढानील कण्ठस्थित छोरा सुमन श्रेष्ठको निवासमा रहँदा उहाँमा मृत्युप्रतिको गहिरो दार्शनिक चेतना पलाएको थियो, जुन उहाँको अन्तिम समयको यो रचनामा देखिन्छ। श्रोताहरू, अहिले हामीले जनकवि नेपाल भाषा लगायत नेपाली भाषाका एकजना त्यस्ता सशक्त कवि भनौँ, लेखक भनौँ, र साहित्यका अभियन्ता जनकलाल श्रेष्ठ बारेमा उहाँले नै लेखेको यो समयकै अत्यन्त चर्चित गीत थियो फुलको आँखामा बजायौँ, र उहाँसँग सम्बन्धित केही सामग्रीहरू यहाँहरूलाई प्रस्तुत पनि गऱ्यौँ। हामी यो कार्यक्रमको अब लगभग अन्तिम चरणतिरमा आइसकेका छौँ। केवल अब 3 मिनट मात्र बाँकी छ, 2 मिनट मात्रै बाँकी छ। यहाँहरूलाई कार्यक्रम कस्तो लाग्यो हामीले जानी नजानी थोर बहुत हाम्रा त्यस्तै नियमित सन्दर्भहरूलाई यहाँहरू माझमा राख्यौँ। अब यहाँहरूको सुझाव अनुसार, यहाँहरूको प्रतिक्रिया अनुसार, यहाँको प्रतिक्रिया अनुसार आगामी हप्ताहरूमा यहाँहरूले चाहेका अन्य यहाँहरूले हाम्रो फेसबुक पेजमा लेखेर पठाउनुहोस्। यदि यहाँहरूका कुनै त्यस्ता रुचिका फरमाइसका त्यही सामग्रीहरू छन् भने त्यसलाई पनि हामीले स्थान दिनेछौँ। त्यसो भन्दै अब यो हप्ताको यो 1 घन्टाको कार्यक्रमलाई यहीँ बिट मार्ने समय भइसकेको छ। जसले हामीलाई सुनेर साथ दिनुभयो यहाँहरूप्रति सम्पूर्णलाई हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दै यहाँहरूको यो हप्ता सुखमय रहोस् भन्दै आगामी हप्तासम्मको लागि दाई संयोजक दाई केशव शर्मा र मलाई बिदा दिनुहोस्। नमस्कार।